ಅಂತಾರಾಷ್ಟ್ರೀಯ ದಿವಸ.

0: राजा कपूरको सबैभन्दा सुरुमा बाढीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी छ भेटिएको प्रसङ्ग
1: बाढीले क्षति पुर्याएका रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी छ।

0: उसे आयोजना में कई व्यक्ति अजय संपर्क विहीन रहेको नेपाल का निजी ऊर्जा उत्पादक संस्था इतारले जनाएको छ।
1: यसैबीच रसुवाको भुटेको चाहिँ नदीमा आएको भारी पछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा योगदान गर्नेको संख्या र रकम निरन्तर बढ्दो क्रममा छ। भारी पछिको उद्धारका लागि सरकारले भारी आएकै दिन अर्थात् भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक कोषगत 7 करोड़ रुपियाँ भन्दा बढी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो साँझसम्म उक्त कोषमा 1,30,00,000 रुपियाँ सम्मा भएको छ। यो रकम विदेशबाट दमन खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2,08,00,000 रुपियाँ पहिले नै बचत थियो। बाढी पछि भने कोषमा 10,01,00,000 रुपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिले बचत बाढीपछि कुल 12,01,00,000 रुपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1,00,000,000 रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11,00,000 रुपियाँ कायम भएको मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 बैंकमा रहेको खातामा हिजोसम्म 8,20,00,000 रुपियाँ कायम रहेको छ।
0: प्रेस काउन्सिल नेपालले विगतका बेला अपष्ट सूचना दृश्य र पीड़ितको गोपनीयता उल्लङ्घन हुने

पुष्टि भएका गोपनीयता सही र पुष्टि भएका जीवन उपयोगी सूचनालाई प्राथमिकता दिने आग्रह समेत गरेको हो। निर्देशिका अनुसार मृत्यु घाइते बेपत्ता क्षति तथा उद्धार सम्बन्धी सूचना अधिकारीको आदेश सधैँ स्रोतबाट पुष्टि भएपछि मात्रै

नारायण सुधार संयुक्त राष्ट्रसंघको 81 औं सभामा सहभागी हुन अमेरिका जाने हुनु भएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले जानकारी दिनुभएको हो। उहाँको अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको हो। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व

प्रतिष्ठानले व्यापारीको कारण बजाए र सरकारको कमजोर व्यवस्थापनका कारण समस्या परेको आरोप लगाएका छन्। लामो समय लाइनमा बसे पनि ग्यासमा पर्दा सर्वसाधारण आकर्षित भएका छन्। उनीहरूले एक घर एक सिलिन्डरको व्यवस्था कडाइका साथ लागू गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग समेत गरेका छन्। लाइनमा बसेका उपभोक्ताको अर्को गुनासो भवनद्वाराले लाइन नमस्ते ग्यास लैजाने गरेको समेत छ। प्रहरी तथा सरकारी कर्मचारी समेत लाइन मिचेर ग्यास लैजाने गरेको आरोप

0: नेटवर्क सीआईएन मार्फत देशै भरि प्रसारण भइरहेको साझा खबरमा भारी प्रभावित क्षेत्रमा मनो परामर्श आवश्यक
1: जड़ीबुटी जीवन अभाव हुन नदिन सरकारको तयारी भारी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। जनस्थिति पहिलो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र सन्तान हराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
0: सबैभन्दा महत्वपूर्ण कुरा छ महिनासम्मका शिशुलाई आमाको दुध

0: युगको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर
1: भनेको त्रिशुली भाँडीमा परिवारदेखि घरसम्म घुमाएकाहरू अत्यधिक मानसिक तनावमा रहेका छन्। उनीहरूलाई मनोप्राण सुधार

0: जो समाचार अधिक मंत्रालय और चिकित्सा कर्मी को तय करते हैं स्वास्थ्य मंत्रालय ने कहा कि अगर उपचार का लागी राष्ट्रीय ट्रमा सेंटर वीर अस्पताल का तो 20 लाख को तुली कृष्ण अस्पताल में पठाए पड़ी मनोप्राण अस्पताल आगे छुट्टी तुली भाई पठाए को छाइन
1: मलेसिया वैदेशिक रोजगारीमा सीमित व्यापार कम्पनी मार्फत मात्रै कामदार पठाउने व्यवस्था लागू भएपछि नेपाली कामदारको लागत 5.5 लाख रुपियाँ भन्दा बढी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम मार्फत कामदार पठाउन विभिन्न शुल्क थप्न सक्ने रोजगारदाता तथा व्यवसायीहरूको भनाइ छ। यसबाट कुल लागत 6 लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ। व्यवसायिक अनुसार एसडब्ल्यूसीएमएस प्रति कामदार 3,500 रिङ्गिट सेवा शुल्क तथा भिसा प्रमाणीकरण र कोटा भन्ने प्रक्रियामा थप

नेपालसँग मेट्रिक टन जडीबुटी निर्यात भएको हो। नेपाली जडीबुटीको परम्परागत बजार भारत आए पनि पछिल्लो समय बंगलादेशतर्फको निकासी बढ्दै गएको छ। भारततर्फ 422 मेट्रिक टन तेज उत्पाद निर्यातबाट 2,66,00,000 रुपियाँ भन्दा बढी आमदानी भएको छ। बंगलादेशतर्फ पनि 269 मेट्रिक टन चिराइको निर्यातबाट 6,56,00,000 रुपियाँ भन्दा बढी आमदानी भएको छ। यसै गरी बंगलादेशतर्फ लिठा, करोला, तिल, सतावर, पदम चाल, जटा, मसी लगायतका जडीबुटीको पनि निकासी भएको छ। सरकारी स्तरबाट जडीबुटीको पुष्टिकरण र बजारीकरणमा

0: महत्वपूर्ण निकायमा सचिव पद रिक्त भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अख्तियार निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालतको रजिस्ट्रार, नेपाल ट्रस्टको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा सचिव पद खाली रहेको छ। यसपछि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि प्रमुख सचिव पद रिक्त थियो। अस्ति बिहिबार बसेको मन्त्री परिषद बैठकले सहसचिव नारायण भट्टलाई गोरुवा गरी प्रमुख सचिवमा प्रतिस्थापन गरेपछि उक्त पद भने पूर्ति भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार महनबहादुर कार्कीले राजीनामा दिएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनेपछि रजिस्ट्रार पद रिक्त भएको हो। अन्य निकायमा रहेका सचिवको सन्दर्भमा पनि नयाँ सचिव नखटाइँदा पद खाली रहेको जनाइएको छ।
1: मलेसिया गएर वैदेशिक रोजगारीमा

हिजोदेखि छेउको भित्तो काटेर बाटो खोल्न सुरु गरिएको छ।

परेको मुगलिन सड़क खण्डकी प्रमुख सूचना अधिकारीले पृष्ठभूमि पहिरो गएको क्षेत्र भन्दा मध्यबाट सड़क सञ्चालन गरिने जानकारी दिनुभयो। त्यसै गरी आफै अगाडि

पछि उहाँलाई भाइको अनुहार 46 समझौता भनेर आयो। भदौ 10 बटेको सिलसिला भाइको विनाशकारी बाढीले रसुवाको प्रवेशी पाँचमा सुनसादीको व्यवसाय गर्दै आउनुभएका छापाको बुद्धशासी दुईका 33 वर्षीय राजकुमार अधिकारी उहाँकी 30 वर्षीय श्रीमती श्रुति र मात्र 4 वर्षका छोरा श्रीराजलाई सम्पर्क विहीन बनाइदियो। अहिलेसम्म तिनीजनाको अर्थपत्र छैन। बाढी पछि परिवारका सदस्यहरू सबै चितवन र नवलको समय पुगे। प्रथममा ढुङ्गा हिलोको थुप्रो पट्टा हुँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नफेटिए पनि सास फेटियोस्। पछिल्लो समय बाढी प्रभावित आफन्तहरू आफ्नो राज्य खोज्दै यति बेला विदुर पुग्ने क्रम बढ्दो क्रममा रहेको छ। यसरी सम्पूर्णको पहिलो पृष्ठमा गाडीको 10 दिनपछि दुईजना पुग्दा कसरी सम्भव भयो शीर्षकमा खबर छापिएको छ भने दुईजना त निस्किए अझै उद्धारको पर्खाइमा 936 शीर्षकमा भावनाथ

प्रत्यक्षद्वारा नेपाललाई क्षतिपूर्ति दिन माघ शीर्षकमा ऋतु खरेली काठमाडौँबाट लेख्नु भएको खबर समेत प्रकाशित छ। अतिक्रम विकसित देशहरूको समूह एलडीसीले भतिकोशी बारी प्रति ध्वनि एवं विकसित र देशहरूको गम्भीर ध्यानकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि युएनएफसिसीमा आबद्ध 44 वटा देशहरूको मन्त्रीस्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको टिलीबाट 26

0: गरिसकेको छ तिनीहरूले नेपालको जलवायु परिवर्तनका कारण दिएको निरन्तर पहिरोका कारण भोग्नु भएको विपत्तिको गम्भीर प्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेको हो।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सर्वोच्चको फैसला विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने

0: मानसिक स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुनेछ। नारी प्रभावितको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने यस विषयमा हामीले मम परामर्शदाता प्रणव राज रेग्मीसँग कुराकानी गरेका छौँ।
1: Thank you.

एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो भाग

0: सम्पत्ति कमाउन र विदेश जान्छन् त्यहाँ अलि कतै विपद रुन सक्ने
1: नमस्कार।

0: Ministerio que va a desembarcar. Ya se puede dar y sandís.
1: ¿Qué?

0: ये बात करी नगर पालिका थारू समुदाय संस्कृति प्राथमिकता में रहकर नगर पालिका भवन में अस्तित्व बना दे रहा नगर प्रमुख खड़क खादर खड़का
1: नगर पालिका विभिन्न जाति धर्म संस्कृति को बाध्यता पालिका आफ्नो गाउँको अगुवाहरू वर्गहरूको भन्सारहरूको घरमा यो बनाउने चलन छ। त्यसो भएको नाते हामी सबै नगरपालिका वास्तविकता सबै जनताको एउटा अभिभावक हो र त्यसै भएको हुनाले कमसेकम यो अभिभावकत्व सबै हिसाबले नगरपालिकाबाट हुन्छ भन्ने हिसाब घरको यो थारू समुदायप्रतिको एउटा सम्मान पनि हो। त्यसो भएको हुनाले हामी गर्दैछौँ सबै समुदायहरूको एउटा भूमिका।

0: एकपल्ट मधुवन नगरपालिका छ लाली बजारका कविराम थारू
1: पढाइ मैले आफ्नो हात धोएर

0: दर्जीयों सरकारी अचित बाजार राज्यद्वारा रोड के सोझी उत्तर स्थानमा
1: आफ्नो प्रकृतिका समा दिन चाहन्छी। प्रज्ञापनमा स्वर्ण पशुपतिनाथ सप्लाजमा इन्डियन इटालियन थाम प्रथमाधिकार राइजो इन्डियन मिनिचर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर चाप मोटर लगायत पशुपम सिका दाना पिना रेक मेसिन पहिलाको संशोधन खेती किसान गर्न सक्ने उपलब्ध बिगर सक्ने कृषिका मेसिन विशेष छुटमा पनि जाए खबर कर्मचे खबरमा आजको प्रमाणित हजुरमाथि कृषि सम्बन्धी प्रमुख समान चिन्न चाहन्छ। यदि चार दिवसले सांसदीय पाँच परिमाणमा पशुपतिनाथ सपना छ सम्पर्क नम्बर 98 5 0 94 98 2 24 76 80 नवजीवन सहकारी संस्थाको पछि रामकुशलकारी कराइची
2: लगभग सबैजना आइसक्नुभयो। आजको गुणस्तरको सम्पल सुरु गर्नुहुन्छ। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, किराहरू सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क खुल्ने धान्दा फाट्ने वा पहिले फाटेको छ भने धान्दा पराकी नहुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिरो स्तरको लिएको सम्झेको त सबैभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट कत्यान परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन।
3: त्यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अल्मल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँकीको भन्नु ज्यान नभए

Thank you.

प्रोजेक्ट कति यसको छ, यसले चाहिँ बाटो थिएर अप्ठ्यारो भएको परियो, जनसङ्ख्या पनि त्यहाँदेखि थियो, अलि स्कुल नचाहिएर धेरै छ है, त्यस कारण पालिकाले विद्यालय रक्षाङ्कन गरेर विद्यालयको दुरीहरू छ, विद्यालय गाह्रो भनेर 2077 सालमा नै यो कार्यगरी चाहिँ विद्यालय गाह्रो तथा समाधान हुन्छ है, त्यो समाधानको चाहिँ कार्यगरी चाहिँ 2077 लागेको पनि भइसकेको छ। त्यसले दुईवटा कुरालाई जोड दिएको छ, एउटा विद्यालय सङ्ख्या कम छ भने त्यसलाई गाह्रो, र धेरै स्कुल धेरै दुरी कम छ भने त्यसले एकदमै गाह्रो। एकदेखि पाँचसम्म एक सय विद्यार्थी कम छ भने ती विद्यालयलाई पनि गर्नु पर्यो, गाउँलेमा अभाव छ, एकदेखि पाँचसम्म एक सय पाँचजना एक सय विद्यार्थीहरू पन्ध्र वर्ष त्यही भएर प्रत्येक कक्षामा 20,000 एउटा कक्षामा कमसेकम 20,000 विद्यार्थी कम छ, 50,000 बिस पनि पुर्याएको छैन, त्यसलाई गाउँलेमा लगाउन त भएर हामी शिक्षा समितिमा र कार्यपालिकामा निर्माण छैन, के छ

आफ्नो गाउँ विद्यार्थी भेट्नु ठाउँमा आवश्यकमा

Thank you.

Thank you.

0: 三分钟可以了，怎么办？
1: 我们今天的穿的小孩。
0: 哦，那个叫那个可以，你。

0: স্কুলের আমরা সামনে স্কুলের আমরা ঘটনা মধ্যে যাই আজকে
1: আপনার

0: के लिए आता है। इसको लेकर ऊपर ढेर की नीचे और साइड में उसे
1: সমস্যা

是不是一篇我很想给你写一篇的论文，所以春天到了吗？然后呢，各个领导代表的他们都知道，你谈你。

Thank you.

0: caminar por tierra al ritmo de los andes.
1: Thank you.

0: सेवन उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि

0: मान्छेले पनि बारिश गरौँ अन्न भेडाकुडी साग सब्जी फलफुलले पसिलो खुराक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ खुराक खाना सँगसँगै दुई वर्षसम्म यसको जारी राखौँ
1: रेडियो द्वारा
2: उत्तर पाँच जानकारी कराइदिए।

তিনটা ভাবনা

विवाह कानूनी अपराध हो।

Thank you.

0: अस्पताल
1: प्रदान गर्ने सेवाहरू प्रत्येक दिन बिहान 8 बजेदेखि 6:30 विशेषज्ञ चिकित्सीय डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यातिएर हात खुट्टा नचल्ने ग्रामीणहरूका लागि फिजियोथेरापी तथा पेन्सन थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा 5/5/5
0: सम्पर्क नम्बर 0/84/0/1

0: खेळासाठी सब्जी फलफ्रूट सहित मजबूत पूरक खाणारे पचाखाना तंदुरुस्त बनाये. पूरक खाण्याचा सगळं फ्री परस्पर विस्तारित
1: रेडिओ गुरुबाबा एफएम द्वारा शारीरिक मजारी संदेश.
2: खाना सम्बन्धपछि अनि बाह्र सुरु गरौँ. अन्न, केरा, गुडी, साग सब्जी, फलफुल सहितको पोषणको कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ. कुरा खाना सँगसँगै 1 वर्षसम्म यसको प्लान जारी राखौँ.

0: सबैजनाले सक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको रचनाहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्ख फुल्ने, गाँधा फाट्ने वा कहिले फाटेको छ भने गाँधा पराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो स्तरको लीला त सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, वर्षको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हेरिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुमान गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन। एकैछिन त हो नि, म कुरा आइहाल्छु नि।
1: बर्खाको बेला छ, अगाडि अब हिँड्दा सर्पले टुक्न सक्छ। उज्यालो बाँधेर जुत्ता अझ भरपुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
0: है, मन्द सुन्ने सर्पको टुक्राइबाट बस्न त खेतबारी झाडी गरेर भरपुट लगाउने सुत्नु अघिको ध्यान प्रकृति झुलाहरू मात्रै सुत्ने पानी बसाउनु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दबाई छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
0: नि। मिसले त घर वरिपरि दुधहरू फुट्ने र कान्छ मैया नदिनामा मिसहरू सर्प हुन सक्ने

0: सेवनहरू उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: स्वच्छ राख्नु निर्णयका कुरा बुझौँ, सुधाउँ अनि खुली

0: मतदान नागरिक स्वास्थ्य प्रति हम ऐक्यबद्धता ज्ञान कने स्वास्थ्य सेवा आवश्यक पड़े में औषधि अस्पताल खास करी में संपर्क कर अनुरोध कर
1: चौबीस
0: घंटा डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साँझ 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नशा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नशा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जाँच गरिन्छ।
1: बिहान 22 बजी मुख बाँधिने नशा छ्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नशा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक उपचार थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
0: शून्य 4 0 0 1 0 2 0 3 0 5

0: हमको उन्नति विचरण गर्ने कार्यक्रम रहेको हुँदा मुख्य कार्यक्रममा सहभागीबाट इच्छुक कृषक कृषि सङ्घ कृषि फारम तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले
0: कार्यक्रमको नाम सेवको दिनमा 50% अनुदान सहयोग तथा कृषक कानुन कार्यक्रम आवश्यक कागजातहरूको प्रमाण पत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाण पत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि
1: समूह

भाई बीस वर्ष में अगर तपाईँ तपाईँ थाहा छैन त्यति अब एकचोटि सम्झाउनु नभने कहिलेलाई तपाईँ बिस वर्ष तपाईँको विवाह गरेर बाल विवाह हुन्छ त्यस्तो विवाह गरे कारणले हुन्छ विवाह गराउने गरेको कारणले पछि कारण पनि हुन्छ बाल विवाह कानुनी बनाएको यसलाई आजै नगर

0: कार्यक्रम मध्यावधि कैदिन पूरा अध्यक्ष कैलाश पति थारू जानकी तेलुवाट नगर प्रमुख सविनय थारू बारामुटा नगरपालिका प्रत्याशी सूचना बुटेको सुनिया पाछ सम्पर्क विहीन रंग पटेलबाट कोष तथा उत्तर प्रभावित परिवारका सदस्य जनप्रतिनिधिको आर्थिक सहयोग क्षेत्रमा पठाएर महाजनबाट निधिले केही चाराकरण 2080 सालमा रस्व महिना बुझा पर्छ बारामुल्लियाका चारजना उसैका 2082 सालमा नलाखा स्थित हाइड्रो प्रोजेक्टमा काम पटेल र पाँचजना भएका नौजना आर्थिक सम्पर्क विहीन र नगर प्रमुखहरू जानकारी गरेकोबाट
1: उपेन्द्र चौधरी प्रोजेक्टपछि वैयास्थित प्रभावित दैया पीड़ित लाख बर्दियामा राहत संकलन अभियान सञ्चालन जिल्लाका मेरभाग संस्था स्थानीय तह राजनीतिक दल तथा

वार्षिक वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्र च्याउ र गहुँको उन्नत बिउको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन 163 कृषि

Thank you.

किनभने हाम्रो

Thank you.

0: सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचाप जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।

0: गर्ने समय हो। लागु पदार्थको एक पटकको परिचय पनि गलत मानसिक समस्या पढाइमा असर ल्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

उसके नारे 4,165 नेपाल को अंग्रेज 4,660 सशस्त्र प्रहरी बल 4,871 जना को उद्धार कर सुरत नकोट दार्जिलिंग काठमांडू का स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,952 जना प्रभावी तपस्या रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हिमेको तर्फबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रोसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै

सराहना उल्लेख गरेको छ। प्रधानमन्त्री दैनिक तहको उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11 अर्ब 5 करोड़ भन्दा धेरै रकम संकलन भएको छ।

हालै बैंक अनि लक्ष्मी समुदाय बैंकको डलर खातामा थप 1,98,00,000 भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका फर्मभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधिक

खुलेको छ। प्रथम गतेको पार्टीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता फुटा भइसकेको थियो। सडक भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक

ഒന്നേ സത്യത്തിനും അവരുടെ

घुम्न पुगेका एक हजार 160 अन्य जिल्लाका नागरिक र 200

जानकारी हो। बाहिरबाट चट्टमा तथा ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ।

0: सम्मेलन भवनमा भएको मौसम वीर बरुण पौडेलले जानकारी दिनुभयो।
1: त्यसरी अहिले हामीले सामान्य गर्न लागेको अवस्था छ, त्यस्तो ठुलो वर्षा चाहिँ छैन। अहिले चाहिँ भित्रको यस्तो रूप चिन्छ महिनामा होइन, तर यो सरकारी यो एरियामा वर्षा भइरहेको छ। त्यति काठमाडौँ उपत्यकाको केही ठाउँमा पनि वर्षा भइरहेको छ, ठुलो भारी वर्षा हुने ठाउँको केही एरियामा। तापमान यो भारी क्षेत्र जुन घुटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिक हल्का वर्षा भएको छ, त्यो त्यसलाई प्रत्येक ठुलो वर्षा त्यस्तो ठाउँको चाहिँ छैन।
0: नेपाल भलिबल लिग एनकेलमा काठमाडौँ युनिभर्सिटीले विजय समाप्त गरेको छ। त्रिपुरी सुरक्षित राष्ट्रिय क्रिकेट परिषदको गभर्नरमा आज भएको खेलमा काठमाडौँले मधेस वरियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो।
2: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा
0: प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई राम्रोसँगले सफा गर्नु पर्यो।

0: समय सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खानीले मात्र भए पनि हाम्रो समय धोएर सफा गरेर मात्रै निचोरेर ख्याल नलगाएको ठाउँमा एकदमै राम्रोसँगले काम लागेको ठाउँमा चाहिँ तपाईँ त्यो सुकाउन सक्नुहुन्छ। त्यही भएर चाहिँ लगाएर यस्तो ठाउँमा पुरुष विषय भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खेलाएरमा सुकाउनु पर्यो। चाहे चाहिँ भन्दामा तपाईँले कपडा यता चेन्ज गर्नुपर्ने छ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दा एक सुरुमा हुने भनेको रेसेस हुन्छ, क्या सबैको कपडा चिलाउने, पुर्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, बताउँदा बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी पर्ने समस्या हुन सक्छ, एकदम अत्याधिक मात्रामा चिलाउने, तपाईँहरूले टेक्नोलोजीको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम सकिन्छ, यसको उपचार के छ भनेर चाहिँ औषधि पनि
1: आफ्नो स्तरमा महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड राम्रोसँग धोएर मजाले निचारेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्य विद ईश्वर श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनु भएका बाढी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ।

महत्वपूर्ण युद्धको प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई काल विघातर्फ धकेलिरहेको छ। छोराछोरीसँग साथी जस्तै सम्वाद गरौं, वृहत युवाका शिक्षा र यो

Thank you.

त्यसको त्यस्तो व्यवस्था

0: तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्नुहुन्छ र घरमा छन् भने यो विशेष विकासको स्थिति आइलाग्यो आफ्नो घरमा रहेका बालबालिका अथवा आफ्नो छोरछोरीमा रहेका बालबालिकाहरूको लागि हामीले के के कुरामा ध्यान दिनुपर्छ के के कुरा सचेतन हुनुपर्छ
1: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छौँ के गर्छौँ कस्तो कुराहरू कसमा आउनु परेको छ होइन उनीहरू उनीहरू बिसाएका छन् भएको छ कि होइन अब यसमा उनीहरू सामाजिक समस्याहरू हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि पुग्नु पर्ने हो कि किनभने हामी दसैँको दिन होइन एघार गते पनि मान्छेहरू बिहानै पुगेको छ अब लेट पुगेको छ बाढी आउँछ कि अब हामीलाई त्यो ठुलो आउँदा नआउँदा तर हाम्रो मनमा अहिले पनि सबै

समय सकियो ग्रामीण क्षेत्र राजन विजयलाई धन्यवाद भोलिपल्ट उदय सकिने छ पछि त साझा खबरमा फेरि भेट्नुहोला।

0: प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एवं महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसगढी ५ बाँसगढी।

0: ఆమెకి
1: కార్యం చేయాలి.
0: ఆమె చెప్పి

Sergeant Mazzotti, Southeast.

0: algo cerca.
1: Y yo no sé, esta es mi página y me avisa que puede guardar, puede guardar, pero un poco para tu cuenta de lo que monta. Papá, mi sangre le quiere amar el pari, un tatu, maris, dibujan tu, marco, pani, yo soy lo que va a acabar, ¿no? No me lo hago tu cuenta. Mi sangre ha de tocar mi cuenta, ha de ahí, no me lo hago tu cuenta. Mi sangre le quiere, ¿qué es lo que monta? ¿Qué
0: es lo que
1: monta? रासायनिक विषयले प्रयोग गर्ने र प्रयोग गरेको पक्कु तरकारी खानेले फिङ्गरका लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान बोस सुक्ने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि साथी विषयले प्रयोग नगरे अनिवार्य नै हुँदैन किरा लाग्छ र आफू त परेको
1: सुन्नुहोस् त रासायनिक विषयको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझेँ। म परम्परागत पिसारी

Sunday was our Sunday.

0: पानीको मूल सुक्ने वा अमिलो हुने रुख र बिजुलीका पुलहरू टल्किँदैछ लक्षणहरू देखिन सक्छ।
1: पहिलो थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिँदैन।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिकै हेरिहाल्नु।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुमान गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
1: उहाँले भनेको कुरा सही हो। ज्यान बचेको धन, ज्यान नभए के धन?

Club Baba, el segundo Baba, son 100 años de Isabel.